0: तो उनसे मुंह फेर लो और इंतजार करो, ये भी इंतजार कर रहे हैं।
1: بسم الله الرحمن الرحيم
0: شروع اللہ کے نام سے جو بڑا مہربان نہایت رحم والا ہے۔

0: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज हफ्ता है सफर की 3 और जुलाई की 18 तारीख। ये रेडियो पाकिस्तान है। आसिफा महफूज से खबरें सुनिए। अहम खबरों का खुलासा। वज़ीर-ए-आज़म ने बैरून मुल्क ज़ेरे तालीम पाकिस्तानी तलबा पर जोर दिया है कि वह पाकिस्तान की तरक्की के लिए अपने बैन-उल-अक़वामी तजुर्बे को बरूबे कार लाएं। तहफ़्फ़ुज़ खुराक के वजीर ने स्वीडिश कंपनियों को पाकिस्तान के ज़राअत और अफ़ज़ाइशी हैवानात के शोबों में सरमायाकारी की दावत दी है। अक़्वाम-ए-मुत्तहिदा में पाकिस्तान ने मौसमियाती तब्दीली के असरात से महफूज जामे और पायदार शहरों की तामीर के लिए अपने अज़्म को उजागर किया है। हुकूमत ने आज से आइंदा 3 रोज के लिए पेट्रोलियम मसनूआत की कीमतों में रद्दोबदल किया है। नेल्सन मंडेला का आलमी दिन आज मनाया जा रहा है। रात कराची में 19 साल से कम उम्र ख्वातीन खिलाड़ियों के 5 मैचों की सीरीज के दूसरे टी20 में पाकिस्तान ने जनूबी अफ्रीका को 47 रन से हरा दिया। और अब खबरें तफसील के साथ। वज़ीर-ए-आज़म शहबाज शरीफ ने स्कॉलर्स पर जोर दिया है कि वह पाकिस्तान की तरक्की और खुशहाली के लिए अपनी तालीम, तहकीक और बैन-उल-अक़वामी तजुर्बे को बरूबे कार लाएं। वह इस्लामाबाद में उड़ान ओवरसीज पाकिस्तान समर स्कॉलर्स प्रोग्राम में शरीक स्कॉलर से गुफ्तगू कर रहे थे। वजारत मनसूबाबंदी और तरक्की के तहत जिस स्कॉलर्स पाकिस्तान को दरपेश अहम चैलेंजेस पर तहकीक के लिए 6 हफ्तों पर मुश्तमिल इंटर्नशिप कर रहे हैं, वज़ीर-ए-आज़म ने नुमायां आलमी यूनिवर्सिटियों में ज़ेरे तालीम पाकिस्तानी तलबा के पाकिस्तान में इंटर्नशिप करने के फैसले का खैर मकदम किया। वज़ीर-ए-आज़म ने स्कॉलर्स को हुकूमत के इस्लाहाती एजेंडे के बारे में ब्रीफिंग दी और इनके मुख्तलिफ सवालात के जवाब दिए। तहफ़्फ़ुज़ खुराक और तहकीक के वजीर राना तनवीर हुसैन ने स्वीडिश कंपनियों को पाकिस्तान के ज़रई गज़ाई मसनूआत की तैयारी, डेयरी फसल कटाई के बाद पैदावार को महफूज और मंडी तक पहुंचाने के इंतजाम और मसनूआत की कदर में इजाफे की हामिल सनतों के शोबों में सरमायाकारी की दावत दी है। वह इस्लामाबाद में स्वीडन की सफीर अलेक्जेंड्रा बर्ग वॉन लंडे से गुफ्तगू कर रहे थे। फरीकियान ने ज़राअत, ग़िज़ाई तहफ़्फ़ुज़, अफ़ज़ाइश हैवानात, तहकीक, जद्दत तराज़ी और पायदार तरक्की के शोबों में दो तरफा तआवुन को वसअत देने पर तबादला ख्याल किया। सफीर ने पाकिस्तान में फूड प्रोसेसिंग, डेयरी मसनूआत की पैकेजिंग और टेक्सटाइल के शोबों में काम करने वाली स्वीडिश कंपनियों के किरदार को उजागर किया। फरीकियान ने इस बात पर इत्तफाक किया कि इन कंपनियों का तजुर्बा दोनों ममालिक के दरमियान वसी तर इक्तसादी और ज़रई तआवुन को बढ़ाने के लिए एक मजबूत बुनियाद फ्राहम करता है। वज़ीर-ए-आज़म यूथ प्रोग्राम के चेयरमैन राना मशहूद अहमद खान ने मौसमियाती तब्दीली के असरात से महफूज जामे और पायदार शहरों की तामीर के लिए पाकिस्तान के अज़्म को उजागर किया है। वह अक़्वाम-ए-मुत्तहिदा की जनरल असम्बली में शहरी मनसूबाबंदी को जदीद एजेंडे के वस्त मुद्दती जायजे के बारे में आला सतह के एक इजलास से खिताब कर रहे थे। राना मशहूद अहमद खान ने शहरों में आबादकारी का रुझान तेजी से बढ़ने के सबब हाउसिंग, ट्रांसपोर्ट, शहरी तहफ्फुज और माहौलियाती आलूदगी के तनाजुर में वस्त मुद्दती जायजे को आलमी बिरादरी के लिए शहरी आबादियों के नए तरक्याती एजेंडे पर अमल दरामद के आज़म की तजदीद का एक अहम मौका करार दिया। राना मशहूद ने कहा कि पाकिस्तान शहरी मनसूबाबंदी में माहौलियाती असरात से बचाव के लिए अक़्वाम-ए-मुत्तहिदा के ज़ेरे इदारे के तआवुन से एक कौमी हिकमत अमली वज़ा कर रहा है। उन्होंने मुल्क के मुख्तलिफ शहरों में गुज़श्ता साल के तबाहकुन सैलाब का हवाला भी दिया जिसके बायस 1,000 से ज़ायद कीमती जानें ज़ाया हुईं। उन्होंने कहा कि पाकिस्तान में सैलाब के बाद बहाली और तामीर नौ के प्रोग्राम के तहत बेघर होने वाले ख़ानदानों के लिए 4 लाख से ज़ायद मकानात दोबारा तामीर किए जा चुके हैं। वज़ीर-ए-आज़म यूथ प्रोग्राम के चेयरमैन राना मशहूद अहमद खान ने अक़्वाम-ए-मुत्तहिदा के इक्तसादी और समाजी उमूर के इदारे में इक्तसादी तरक्की के मौविन सेक्रेटरी जनरल नवीद हनीफ से मुलाकात की है। फरीकियान ने पायदार तरक्की के अहदाफ के हुसूल में रोजगार, मुस्तकबिल की महारतों, डिजिटल तब्दीली और नौजवानों की भरपूर शिरकत के उमूर पर तबादला ख्याल किया। मुलाकात में वज़ीर-ए-आज़म के डिजिटल यूथ हब के जरिए पाकिस्तान के अवाम के सीखने से कमाने तक का तरीक़ाकार भी उजागर किया। معاون سیکرٹری جنرل نے اقوام متحدہ کے یوتھ ڈیلیگیٹ پروگرام کے قیام کے لیے پاکستان کی مسلسل کوششوں اور پختہ عزم کا اعتراف کیا اور نوجوانوں کو عالمی پالیسی سازی میں شامل کرنے اور بین الاقوامی پلیٹ فارمز پر پاکستانی نوجوانوں کی نمائندگی آگے بڑھانے میں اس کی اہمیت کو سراہا۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ حکومت نے پیٹرولیم مصنوعات کی قیمتوں کے طریقہ کار میں مزید شفافیت لانے کے لیے آئل اینڈ گیس ریگولیٹری اتھارٹی کو عالمی منڈی کے رجحانات کے مطابق پیٹرولیم مصنوعات کی قیمتوں کا روزانہ کی بنیاد پر تعین کرنے کا اختیار دینے کا فیصلہ کیا ہے۔ یہ بات وزیر پیٹرولیم علی پرویز ملک نے وزیر اطلاعات و نشریات عطا اللہ طارق کے ہمراہ اسلام آباد میں ایک مشترکہ پریس کانفرنس سے خطاب کرتے ہوئے کہی۔ وزیر پیٹرولیم نے کہا کہ وزیراعظم شہباز شریف اور وفاقی کابینہ نے یہ فیصلہ پیٹرولیم مصنوعات کی قیمتوں کے نظام میں شفافیت یقینی بنانے کے لیے کیا ہے۔ انہوں نے کہا کہ اوگرا عالمی منڈی کے نرخوں کی بنیاد پر پیٹرولیم کی قیمتیں روزانہ کی بنیاد پر اپنی ویب سائٹ پر شائع کرے گی۔ انہوں نے عالمی سطح پر پیٹرولیم مصنوعات کی بڑھتی ہوئی قیمتوں کے منفی اثرات سے عام لوگوں کو بچانے کے لیے حکومتی اقدامات پر روشنی ڈالتے ہوئے کہا کہ وفاقی حکومت پیٹرولیم مصنوعات پر اعانت کی فراہمی کے لیے 130 ارب روپے خرچ کر چکی ہے اور یہ سبسڈی پروگرام بدستور جاری ہے۔ اس موقع پر گفتگو کرتے ہوئے عطا اللہ طارق نے کہا کہ عالمی سطح پر تیل کی قیمتوں میں حالیہ اضافہ علاقائی کشیدگی سے براہ راست منسلک ہے۔ عطا اللہ طارق نے کہا کہ درآمدی ایندھن پر اپنا انحصار کم کرنے اور معیشت کو عالمی منڈی میں تیل کی قیمتوں کے اتار چڑھاؤ سے بچانے کے لیے پاکستان کو بتدریج الیکٹرک گاڑیوں اور الیکٹرک موٹر سائیکلوں کے استعمال کی طرف منتقل ہونا چاہیے۔ حکومت آج سے آئندہ 3 روز کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں رد و بدل کیا ہے۔ وزارت توانائی کی نوٹیفیکیشن کے مطابق پیٹرول کی قیمت میں 5.44 روپے فی لیٹر اضافہ کیا گیا، جس کے بعد پیٹرول کی نئی قیمت 316.15 روپے فی لیٹر ہو گئی ہے۔ اسی طرح ہائی سپیڈ کی ڈیزل کی قیمت میں بھی 31.05 روپے فی لیٹر اضافے کے بعد اس کی نئی قیمت 354.35 روپے فی لیٹر مقرر کی گئی ہے۔ نیلسن منڈیلا کی زندگی اور ان کی خدمات کو خراج عقیدت پیش کرنے کے لیے آج نیلسن منڈیلا کا عالمی دن منایا جا رہا ہے۔ نیلسن منڈیلا نے انسانی حقوق کے فروغ، قیام امن کے لیے سرگرم عالمی کارکن اور آزاد جنوبی افریقہ کے پہلے منتخب جمہوری صدر کی حیثیت سے اپنی زندگی انسانیت کی خدمت کے لیے وقف کی۔ نیلسن منڈیلا کے عالمی دن کے موقع پر دنیا بھر کے لوگوں کو معاشرے میں مثبت تبدیلی لانے اور کرۂ ارض کو رہنے کی محفوظ اور بہتر جگہ بنانے کے لیے عملی اقدامات اٹھانے کی ترغیب دی جاتی ہے۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر میں بھارتی فوج نے ریاستی دہشت گردی کی تازہ کارروائی میں ضلع ڈوڈا میں ایک کشمیری نوجوان کو شہید کر دیا ہے۔ بھارتی پولیس کے اسپیشل آپریشنز گروپ کے اہلکاروں نے ضلع کے علاقے بھدرواڑہ میں محاصرے اور تلاشی کی کارروائی کے دوران فائرنگ کر کے نوجوان کو شہید کیا، جس کی شناخت عارف حسین کے نام سے ہوئی۔ پیپلز ڈیموکریٹک پارٹی کی صدر محبوبہ مفتی نے شہری کے قتل پر گہری تشویش کا اظہار کرتے ہوئے حقائق کا پتہ لگانے اور جواب دہی یقینی بنانے کے لیے غیر جانبدارانہ تحقیقات کا مطالبہ کیا ہے۔ نوجوان کی شہادت کے بعد بھارتی حکام نے ضلع ڈوڈا میں انٹرنیٹ سروس معطل کر دی ہے۔ مواصلات کی اس بندش کو قابض حکام کی جانب سے ایک ایسی کوشش کے طور پر دیکھا جا رہا ہے، جس کا مقصد اس قتل کی معلومات کو لوگوں تک پہنچنے سے روکنا ہے۔ رات کراچی میں 19 سال سے کم عمر خواتین کھلاڑیوں کی 5 میچوں کی سیریز کے دوسرے ٹی ٹوئنٹی میں پاکستان نے جنوبی افریقہ کو 47 رن سے ہرا دیا۔ پاکستان نے پہلے بیٹنگ کرتے ہوئے مقررہ 20 اوورز میں 4 وکٹوں کے نقصان پر 125 رنز بنائے۔ جواب میں جنوبی افریقہ کی ٹیم 17.1 اوورز میں 78 رنز بنا کر آؤٹ ہو گئی۔ سیریز کا تیسرا میچ کل کراچی میں کھیلا جائے گا۔ میچ شام 7 بجے شروع ہوگا۔ دونوں ٹیموں کے درمیان سیریز 1-1 سے برابر ہے۔ فٹ بال عالمی کپ کا فائنل کل نصف شب نیو جرسی میں ارجنٹائن اور اسپین کے درمیان کھیلا جائے گا۔ ٹورنامنٹ میں تیسری پوزیشن کے لیے فرانس اور انگلینڈ آج رات میامی میں مد مقابل ہوں گے۔ اور اب موسم۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم زیادہ تر گرم اور مرطوب رہے گا، تاہم اسلام آباد، مری، مظفر آباد، راولہ کوٹ اور اسے ملحقہ پہاڑی علاقوں میں بعض مقامات پر بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض شہروں کا درجہ حرارت، اسلام آباد اور کراچی 29 ڈگری سینٹی گریڈ، لاہور 33، پشاور 31، کوئٹہ 25، گلگت 20، مری 17 اور مظفر آباد میں 24 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، لہ، پلوامہ، اننت ناگ، شوپیاں اور بارہ مولہ میں مطلع جزوی طور پر ابر آلود اور موسم خشک رہنے کا امکان ہے، جبکہ جموں میں مطلع جزوی طور پر ابر آلود رہنے، کہیں کہیں تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش متوقع ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت، سری نگر، پلوامہ، اننت ناگ اور بارہ مولہ میں 22 ڈگری سینٹی گریڈ، جموں 29، لہ 12 اور شوپیاں میں 21 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا۔ آخر میں خبروں کا خلاصہ ایک مرتبہ پھر سن لیجیے۔ وزیر اعظم نے بیرون ملک زیر تعلیم پاکستانی طلبہ پر زور دیا ہے کہ وہ پاکستان کی ترقی کے لیے اپنے بین الاقوامی تجربے کو بروئے کار لائیں۔ تحفظ خوراک کے وزیر نے سویڈش کمپنیوں کو پاکستان کے زراعت اور افزائش حیوانات کے شعبوں میں سرمایہ کاری کی دعوت دی ہے۔ حکومت نے آج سے آئندہ 3 روز کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں رد و بدل کیا ہے۔ رات کراچی میں 19 سال سے کم عمر خواتین کھلاڑیوں کی 5 میچوں کی سیریز کے دوسرے T20 میں پاکستان نے جنوبی افریقہ کو 47 رن سے ہرا دیا۔ اور اسی کے ساتھ خبریں ختم ہوئی۔ مزید خبروں اور تجزیوں کے لیے وزٹ کیجیے ہماری ویب سائٹ radio.gov.pk۔
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
2: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.